आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौ र हामी प्रस्तुत गरिरहेका छौ निरन्तर भक्ति संगीत।

0: Radio City 98.8.
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको आक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 5568555
0: 5558555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

शुभ वाणी, शुभ मन अनि शुभ सोच, यिनै हुन् हाम्रो जीवनलाई सकारात्मक मार्गतर्फ अभिप्रेरित गर्ने तत्वहरू। यसैले यी मूलभूत तत्वहरूलाई अंगीकार गर्दै आजको दिन बिताउने प्रयत्न तपाईँबाट होस् भन्ने कामना सहित भक्तिभावले ओतप्रोत यो प्रस्तुति उपासना आज यही बिसाउने अनुमति चाहन्छु। तपाईँको दिन शुभ रहोस्, शुभ सँगै बितोस्। अस्तु।

0: 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्ते, म डाक्टर प्रयुष शर्मा, म बाथरोग विशेषज्ञको रूपमा कार्यरत छु। नेपालमा अहिले बाथरोगको बिरामीहरू निकै नै देखिएको छ। बाथरोगको चाहिँ लक्षण भनेको कसैलाई पनि यो सिजन चेन्ज हुने बेलामा हात खुट्टा दुख्ने, जोर्नीहरू दुख्ने, अनि बिहान उठ्दाखेरि हात खुट्टाहरू कक्रक्क भएर बस्ने, सुन्निने, रातो भएर आउने, अथवा कम्मर दुख्ने, त्यस्तो कुनै समस्या देखियो भने धेरै दिनदेखि यो समस्या चाहिँ निर्मूल नै नभएको र औषधि खाँदाखेरि पनि यसले धेरै दुःख दिइरहेको, त्यस्तो कुनै समस्या छ?

हेलो, नमस्कार, गुड मर्निङ। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सुनिरहनु भएको छ। प्रस्तुति मर्निङ मुड्सका साथमा म सुभाष रिसाल उपस्थित भएको छु। प्रस्तुति मर्निङ मुड्स तपाईँले हरेक सोमबारदेखि शनिबारसम्म बिहान 7 बजेदेखि 8 बजेसम्म रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सँगसँगै www.radiocity.com.np र हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। प्रस्तुतिमा हामी तपाईँहरूलाई विभिन्न विषयमा जानकारी दिने, फर्स्ट सेगमेन्टमा जानकारी दिने, सेकेन्ड सेगमेन्टमा तपाईँहरूसँग गफगाफ गर्ने र तेस्रो सेगमेन्ट चाहिँ एज युजुअल सदा चाहिँ नै हामीले जन्मदिन परेका साथीहरूलाई जन्मदिनको शुभकामना सन्देशहरू आदान प्रदान गर्ने गर्छौँ। र अब आजको तिथिमितिबाट सुरु गर्छु। आज विक्रम सम्वत 2083 साल भाद्र महिनाको 27 गते शनिबार, तदनुसार सेप्टेम्बर 12, 2026 सँगसँगै आज गुला पर्वको समाप्ति पनि हो र प्राथमिक उपचार दिवस पनि हो। सूर्योदय बिहान 5:47 भने सूर्यास्त 6:12 अब बिस्तारै दिनहरू चाहिँ छोटो हुँदै जाने त्यो प्रक्रिया पनि सुरु भयो। सूर्योदय अलिकति ढिला ढिला हुँदै जान्छ, सूर्यास्त अलिक छिटो छिटो हुँदै जान्छ। तिथिका हिसाबले आज भाद्र शुक्ल प्रतिपदा हो र भनिन्छ नि त्यो हाम्रोमा चाहिँ त्यो भन्ने चलन छ, गोसाईकुण्ड पुगेर यो विशेष गरी रक्षाबन्धनका दिन, जनै पूर्णिमाका दिन गोसाईकुण्ड पुगेका तीर्थयात्रीहरूले चाहिँ आफू फर्किने ठाउँमा जाडो बोकेर आउँछन् भनेर भनिन्छ। आजभोलि बिस्तारै मैले पनि आज मात्रै महसुस गरेँ, अलिकति बिहानै हिँडेको भएर यो पुरै साता चाहिँ खासै बिहानको ज्याकेट चाहिँ बिहानको समयमा हिँड्दाखेरि लाउनुपर्ने अवस्था सुरु भइसकेको रहेछ, त्यो मैले महसुस गरेँ, तपाईँहरूलाई पनि जानकारी गराएँ। र अब आज म तपाईँहरूलाई सबैभन्दा सुरुमा त प्राथमिक उपचार दिवसका बारेमा नै केही जानकारी दिन्छु। विशेष गरी हरेक वर्षको सेप्टेम्बर महिनाको दोस्रो शनिबार चाहिँ विश्व प्राथमिक उपचार दिवस मनाइन्छ। विश्व समुदायले अन्य वर्षहरूमा चाहिँ विभिन्न कार्यक्रम गरेर विभिन्न जागरण छर्ने, जागरूकता जगाउने कार्यक्रमहरू गरेर प्राथमिक उपचार दिवस मनाउने गर्छन्। सन् 2000 आइएफआरसीको पहलमा यो दिवस मनाउन सुरु गरिएको हो र विशेष गरी अब के कुराहरू चाहिँ यसमा अध्ययन हुन्छ अथवा के कुराहरूका बारेमा चाहिँ जानकारी दिन्छौँ त भन्दाखेरि, कुनै घाउ भइहाल्यो भने त्यसलाई सफा गरेर साबुन पानीले सफासँग धुने, एन्टिसेप्टिक लगाउने, धुलो मलम लगाउने, यी लगायतका कुरा सँगसँगै सामान्य औषधिका ज्ञानहरू, यीसँग सम्बन्धित स्वास्थ्यसँग सम्बन्धित चाहिँ सामान्य औषधिका ज्ञानहरू र तपाईँहरू कहीँ कतै जाँदै गर्दाखेरि घाउ चोटपटक लाग्यो भने अस्पताल नपुगुन्जेलसम्मलाई चाहिँ कसरी थामथाम थुमथुम पार्ने भन्ने त्यो एउटा ज्ञानलाई नै हामीले प्राथमिक उपचार भनेर भन्छौँ र सबैजनालाई चाहिँ प्राथमिक उपचारको सिप प्रदान गर्न जरुरी भएका कारणले गर्दाखेरि आजभोलि चाहिँ विद्यालयमै प्राथमिक उपचारसँग सम्बन्धित विभिन्न कक्षाहरू दिइने, विभिन्न कुराहरू सिकाइने पनि गरिन्छन्। यो जानकारी यहाँहरूलाई दिएसँगै अब भने हामी एउटा गीत प्रस्तुत गर्छौँ, त्यस पछाडि आज यहाँहरूलाई जानकारी दिने विषयवस्तु, गफगाफ गर्ने विषयवस्तु आदि इत्यादि लिएर उपस्थित हुन्छौँ। सुन्दै रहनुहोला रेडियो सिटी एफएम 98.8 मेगाहर्ज। हामी केही बेरमा उपस्थित हुने नै छौँ।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट्स खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ। बुहारी चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा
2: पर्दैन आमा
1: पर्दैन रे बर्बादै पानी भई अब ढुङ्गा कुटका सबै खुवाउने भई
2: खाएर त हेर्नुहोस् एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन।
3: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने एक गेडा अन्न पनि खेर नजाने मिसाउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको
1: बुहारी बिस्तारै तयार हो है मेरी बुहारी पो हौ त
3: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सुनिरहनु भएको छ। प्रस्तुति मर्निङ मुड्सका साथमा म सुभाष त्रिसाल उपस्थित भइरहेको छु र तपाईँहरूलाई विभिन्न विषयमा जानकारी दिइरहेको छु। तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ प्रस्तुतिमा, दोस्रो सेगमेन्टमा, फर्स्ट सेगमेन्टमा चाहिँ कुनै विशेष टपिकमा हामीले जानकारी दिने सन्दर्भमा चाहिँ अब सोमबारका दिन तपाईँहरूलाई इतिहासका कुरा, मङ्गलबारको दिन, बुधबारको दिन खानपान र स्वास्थ्यसँग सम्बन्धित कुराहरू, बिहिबारका दिन रोचक प्रसङ्ग, शुक्रबार चलचित्र र शनिबार आज विशेष गरी घुम्न जाने ठाउँ। अब घुम्न जाने ठाउँमा पनि आज म यहाँहरूलाई जानकारी दिँदैछु डेट जाने ठाउँहरूका बारेमा। अब डेटिङ कल्चर नेपालमा एकदमै नयाँ हो यो, यसमा चाहिँ अब फेरि तपाईँहरूलाई मैले डेट भन्ने बित्तिकै ए ल है यसले फेरि अब उरन्ठाउलो केटाकेटीवाला कुरा गर्यो भन्ने जस्तो पनि लाग्न सक्छ। तर प्रेमी प्रेमिका मात्रै होइन, तपाईँ पनि आफ्नो श्रीमती आफ्नो श्रीमान लिएर बिहे पछाडि पनि डेट जान सकिन्छ, कहिलेकाहीँ रमाइलो गर्न सकिन्छ, नयाँ ठाउँहरू घुम्न सकिन्छ, त्यसलाई पनि तपाईँहरूले एकदमै रोमाञ्चक बनाउन सक्नुहुन्छ। त्यो भएर आफ्नो पार्टनरसँग, आफ्नो जीवनसाथीसँग, आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्डसँग चाहिँ तपाईँहरू कता कता जान सक्नुहुन्छ त काठमाडौँ उपत्यका वरिपरि भनेर म तपाईँहरूलाई पाँचवटा बेस्ट ठाउँ पिक गरेर दिन्छु। थुप्रा रहेछन् तर त्यो मध्येको यो चाहिँ रमाइलो हुन्छ है भन्ने खालका पाँचवटा ठाउँका बारेमा चाहिँ म यहाँहरूलाई जानकारी दिन्छु। त्यो मध्येको पहिलो रहेको छ सिन्धुपाल्चोक।

को भोटेचौर मिनी इलामको उपनामले चिनिएको काठमाडौँबाट नजिकै रहेको भोटेचौरको चिया बगान चाहिँ धेरै जोडीहरूको रोजाइमा पर्छ। तपाईँ पनि आफ्नो श्रीमती श्रीमान प्रेमी प्रेमिका लिएर पुग्न सक्नुहुन्छ। फोटो खिच्नका लागि पनि रमाइलो, अलिकति बसेर आनन्दले चियाको सुरुप्प पारेर चिया खाँदै त्यो चिया बगान हेर्न पनि रमाइलो। सँगसँगै त्यहाँको मौसम पनि कुन बेलामा पानी पर्छ कुन बेलामा घाम लाग्छ भनेर टुङ्गो नभएको एकदमै रोमाञ्चित बनाउने खालको मौसम चाहिँ तपाईँहरूले त्यहाँ पाउन सक्नुहुन्छ। प्राकृतिक सौन्दर्यता एकदमै राम्रो छ। सँगसँगै चावेलबाट 38 किलोमिटर टाढा रहेको छ। तपाईँहरू आनन्दले आफ्नो बाइक स्कुटर कार अथवा गाडी पनि लाग्छ त्यसमा पनि जान सक्नुहुन्छ। 38 किलोमिटर जस्तो छ चावेलबाट रिङ रोडबाट, र त्यहाँनिर एकदमै सुविधायुक्त होटेलहरू छन् बसाइका लागि। साँखुबाट 2 घन्टाको यात्रामा चाहिँ भोटेचौर पुगिन्छ, र तपाईँहरू चाहिँ साँखुबाट 5 घन्टा हाइकिङ गर्दै जानुभयो भने पनि त्यो पनि एकदमै राम्रो रुट छ। हाइक गर्नका लागि पनि हिँड्नका लागि पनि राम्रो रुट छ। प्रकृति मन पराउने मान्छेहरूका लागि हाइकिङ पनि एकदमै उपयुक्त माध्यम हुनसक्छ भोटेचौर पुग्नका लागि। त्यो पहिलो भयो, पाँचैवटा त भ्याउँदिन जस्तो छ, 3टासम्म जानकारी दिन्छु है त। दोस्रो भनेको चिसापानी। नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौँको सङ्गम स्थल चिसापानी पुग्नका लागि सुन्दरी जलबाट करिब करिब 7 घन्टा हाइकिङ गरेर पुग्न सकिन्छ। घना जङ्गल, तामाङ बस्ती, सँगसँगै शिवपुरी राष्ट्रिय निकुञ्ज प्रवेश गरेर जाँदै गर्दाखेरि त्यहाँ हुने एक किसिमको प्राकृतिक मनोरञ्जन भनौँ, सँगसँगै तपाईँहरूले प्रकृतिसँग भिज्दै भिज्दै भिज्दै हिँड्ने र आफ्नो साथीभाइहरूसँगको रमाइलो पनि हो। चिसापानी हाइक भनेको चाहिँ तपाईँहरू सुन्दरी जलबाट उकालो लाग्न थाल्नुहुन्छ, त्यस पछाडि बिस्तारै ड्यामहरू देख्दै जानुहुन्छ, त्यस पछाडि शिवपुरी निकुञ्जलाई आर्मीले गरेको संरक्षण र त्यहाँभित्र भएका वनस्पतिहरू ती सबै अध्ययन गर्दै गर्दै तपाईँहरू चिसापानी पुग्न सक्नुहुन्छ। र विशेष गरी अब हिमाल हेर्नका लागि पनि यो ठाउँ एकदमै उपयुक्त छ। गौरी शङ्कर, लाङटाङ यी लगायतका हिमालहरू देखिन्छन्, गणेश हिमाल देखिन्छ, र काठमाडौँबाट एकै दिनमा पुगेर फर्कन पनि सकिन्छ, अथवा एक रात बास बस्ने हाइकिङ गर्दै जाने, एक रात बास बस्ने हो भने सुविधायुक्त होटेलहरू पनि छन्। र चिसापानी पनि तपाईँहरूका लागि एउटा रमणीय र स्मरणीय यात्रा हुन सक्छ। अर्को भनेको काठमाडौँबाट नजिकै तपाईँहरू जान सक्ने ठाउँ भनेको चाहिँ इन्द्र सरोवर। यसलाई हामीले म्यान मेड लेक अफ नेपाल भनेर पनि भन्छौँ, कुलेखानी भनेर पनि चिन्नुहुन्छ, मारखु अथवा चितलाङ, तपाईँहरूले यी नामले चाहिँ यो ठाउँलाई चिन्न सक्नुहुन्छ। र तपाईँहरू चितलाङ पुगिसके पछाडि बोटिङ गर्न जुन ठाउँमा जानुहुन्छ, मारखु पुगे पछाडि बोटिङ गर्न जुन ठाउँमा जानुहुन्छ, त्यो नै हो इन्द्र सरोवर। घुम्नका लागि उपयुक्त स्थान, विद्युत उत्पादन गर्नका लागि चाहिँ पानी भरिएको मकवानपुरको इन्द्र सरोवर, यसलाई चाहिँ हामीले लार्जेस्ट म्यानमेड लेक अफ नेपाल भनेर पनि भन्छौँ। एजियाकै पनि हो कि जस्तो लाग्छ, म कन्फर्म गरेर ब्रेक पछाडि तपाईँहरूलाई भनिदिन्छु। र यो तालमा चाहिँ काठको ढुङ्गाहरू सयर गरेर घुमाइन्छ, र जोडीहरूका लागि पनि एकदमै उपयुक्त ठाउँ डेट जानका लागि होइन, अनि तपाईँले पनि आफ्नो प्रेमी प्रेमिका श्रीमान श्रीमती लिएर घुम्न जानका लागि उपयुक्त ठाउँका रूपमा इन्द्र सरोवर पर्छ। काठमाडौँबाट फर्पिङ हुँदै 45 किलोमिटर वा सिस्नेरीबाट 55 किलोमिटर यात्रा पछाडि तपाईँहरू कुलेखानी पुग्न सक्नुहुन्छ। र अर्को यहाँको एकदमै बेस्ट कुरा भनेको चाहिँ यहाँको माछा खाना, त्यो चाहिँ दामी नै हुन्छ। यो पनि मैले यहाँहरूलाई अवगत गराएँ, तपाईँहरू इन्द्र सरोवर पुग्नुहुन्छ, मार्खु पुग्नुहुन्छ भने त्यहाँको माछा खाना नछुटाउनु होला भनेर। अब यो जानकारी दिइसकेसँगै अब आज हामी गफगाफ गर्ने विषय पनि यस्तै यस्तै रमाइलो कुरामा गफगाफ गरौँ। तपाईँहरूले आफ्नो प्रेमी प्रेमिका अथवा श्रीमान श्रीमतीलाई पहिलो पटक कहाँ कसरी देख्नु भएको थियो, र पहिलोपटक उहाँलाई भेट्दाखेरि तपाईँलाई कस्तो लागेको थियो, आज हामी यो विषयमा तपाईँहरूसँग गफगाफ गर्छौँ। कति अब धेरै हामी राजनीतिक कुरा गरिरहन्छौँ, 9 बजेदेखि 10 बजेसम्म फेरि मनका डोबहरूमा अन्य विषयहरूमा कुरा गर्ने नै छौँ, र आज चाहिँ अलिकति रमाइलो विषयमा कुरा गर्छौँ। तपाईँले आफ्नो जीवनसाथीलाई पहिलोपटक कहाँ कसरी देख्नु भएको थियो, पहिलो भेटको के कुरा याद छ, आज हामी यो विषयमा तपाईँहरूको कुरा सुन्छौँ। अहिलेका लागि एउटा गीत प्रस्तुत गरेर विश्रामतर्फ लाग्छौँ, र त्यस पछाडि आज एकदमै
रमाइलो तरिकाबाट के सुन्न उपस्थित हुन्छौँ त तपाईँले आफ्नो जीवनसाथीलाई पहिलोपटक कहाँ कसरी भेट्नु भएको थियो र याद भएको कुरा के छ है त

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देव्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट मा पनि उपलब्ध छ।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सुनिरहनु भएको छ। प्रस्तुति मर्निङ मुड्सका साथमा म सुभाष रिसाल तपाईँहरूसँग रहेको छु। मलाई प्राविधिक रूपमा साथ दिइरहनु भएको छ शिव दाईले। र आज हामी अब तपाईँहरूसँग गफगाफ गर्ने विषय भनेको चाहिँ तपाईँहरूले आफ्नो जीवनसाथीलाई पहिलो पटक कहाँ कसरी भेट्नु भएको थियो र त्यो पहिलो भेटको याद चाहिँ के छ त तपाईँलाई भनेर हामी यहाँहरूसँग गफगाफ गर्न भनेर उपस्थित भएका छौँ। तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ 4595-8445 र आफ्ना कुराहरू राख्न सक्नुहुन्छ। हामी तपाईँहरूसँग गफगाफ गर्नका लागि भनेर उपस्थित भएका छौँ र आज गफगाफ गर्ने एकदमै रमाइलो विषय तपाईँले आफ्नो जीवनसाथी पहिलोपटक कहाँ कसरी भेट्नु भएको थियो र के कुरा चाहिँ याद छ त त्यो पहिलो भेटका बारेमा चाहिँ के याद छ भनेर कोही मित्र लाइनमा हुनुहुन्छ। नमस्कार
1: हजुर। नमस्कार हजुर, म सुन्दर कुमार परिहार सानेपाबाट।
0: नमस्कार सुन्दरजी, सन्चै हुनुहुन्छ?
1: राम्रै छु हजुर, ठिकै छ
0: हजुर। आजको विषयवस्तु सुनिरहनु भएको छ
1: तपाईँ, आज भुल्दा हुनुहुन्छ, खुसी लाग्यो। कहिले काहीँ यस्तो राख्दाखेरि पनि रमाइलो हुन्छ होइन
0: हजुर।
1: तर त्यति बेलाको जुन भयो त्यति बेला चाहिँ मलाई वास्तवमा त्यस्तो थाहा भएन। किन भन्नुहुन्छ नि, अब अल्लरी उमेर थियो
0: हजुर,
1: अब उनी 20-21 वर्षको हो। त्यो माया प्रीति भन्ने त्यति बेला त्यस्तो चाह त थिएन क्या, त्यो के हो कि अब लै लैमा साथीहरूको। तर वास्तवमा भन्नु चाहिँ उहाँ चाहिँ नि अब दिदीको साथी हुनुहुन्थ्यो
0: हजुर,
1: दिदीको साथी, अब घर वरपर गरिराख्ने, अनि हाम्रो इन्टरकास्ट पनि हो। त्यसो भएर रमाइलो छ विषय, त त्यस्तो ख्याल त भएन। तर हामी पहिलोपालि चाहिँ नि हामी त्यो हिँडेर भनौँ न त्यो गोदावरी गएको थियौँ, गोदावरी वनहरूमा घुम्यौँ आयौँ। अब अहिले सम्झना आउँदाखेरि त अब रमाइलै लाग्छ, तर वास्तवमा भने त्यस्तो सम्झिन लायकको त्यस्तो अहिले पनि केही छैन। तर बर छैन, त्यो ठिकै छ। तपाईँको यो फोन पनि लाग्यो, खुसी लाग्यो, तपाईँले यो विषय राख्नु भएकोमा चाहिँ म पनि आभारी नै छु
0: हजुर। धेरै धेरै धन्यवाद। अनि कति वर्ष अगाडि बिहे भएको हो सुन्दरजी तपाईँहरूको?
1: मेरो चाहिँ 42 साल मङ्सिर 23 गते भएको हो।
0: 42 सालमा इन्टरकास्ट म्यारिज भने पछाडि त रेभोल्युसन नै हो नि त्यो त।
1: एकदमै त्यो त अब भाग के भन्ने, त्यो जुराएर ठोकेपछि चाहिँ नि त्यो कसैको बाउको पनि केही लाग्दैन रहेछ क्या, त्यो ठोकिने चिज कतै गएर ठोकिहाल्दो रहेछ।
0: हजुर
1: र जे होस् हाम्रो त्यति बेलाको इन्टरकास्टमा अब मेरो ससुरा बाले मलाई भेट्न भए सायद गोली छोएर मारिदिनुहुन्थ्यो होला होइन, म त बुटोलमा हो। अनि उहाँ चाहिँ नि त्यो बेलाको मेयर हुनुहुन्थ्यो, अनि उहाँ अलि जमिदार, अहिले पछि जाँदाखेरि बुझेको अनुसारले चाहिँ पछि अब अहिले त मलाई एकदम माया गर्नुहुन्छ, मेरो सायद व्यवहारले होला। सबैभन्दा अब दलित भए पनि सबैभन्दा प्यारो जाई भन्नुहुन्छ, सासूले पनि माया गर्नुहुन्छ, नगर्ने त होइन। तर त्यति बेलाको यो अलिकति मैले भन्न खोजेको कसैले बुझिरहनु भयो होला, त्यो अब त्यति बेलाको मायाप्रीति भनेको त्यो अल्लरी उमेरको हुँदो रहेछ क्या। वास्तवमा मायाप्रीति भनेर त अलिक पछिल्लो लाग्दो रहेछ क्या, जुवा लाग्यो त्यो।
0: अनि आज को साथीहरू सम्झिनुहुन्छ?
1: एकदमै मेरो रेडियो सिटी पहिला प्रथम मेरो परिवार, हाम्रो परिवार होइन। अब दीपिका थापा बहिनी कति मिठो बोल्नुहुन्छ, अब हाम्रो मन्जु बहिनी के भयो उहाँलाई सन्चो बिसन्चो, अनि तपाईँहरू सबै जो मैले यो चाहिँ मेरो कर्मले कमाएको मेरो परिवार, यो रेडियो सिटीको परिवार बेग्लै हुनुहुन्छ। विशेष गरी धापासीबाट मित्र आउनुहुन्छ, उहाँ भयो, अब उहाँ त आज बाहिर जान्छ भन्दै हुनुहुन्छ, जानुहुन्छ के गर्नुहुन्छ। सबै मित्रहरू सबैजनाले चाहिँ नि यो मेरो परिवार हो, म सबैलाई सम्झेको छु, सब कसैलाई बिर्सेको छैन। नामहरू लिँदाखेरि धेरै समय खेर जान्छ, तर रेडियो सिटी जुन रूपा मेमले दुःख सुख गरेर चलाइरहनु भएको छ, उहाँ धेरै दिन भयो नआउनु भएको, उहाँ नआउँदाखेरि पनि हामीलाई चाहिँ एक किसिमको नुनमा तरकारीमा नुन रास्तो भइरहेछ, छिटो आइदिनु होला, स्वर सुनाइदिनु होला। अब हजुरहरू रेडियो सिटी भनेको हाम्रो एक किसिमको जिउने प्राण हो, त्यसो भएर सबैलाई यो रेडियो सिटीलाई माया गर्ने, यसमा विज्ञापन दिनुहुने, यसलाई फोन गर्नुहुने, सुनेर बसिदिनुहुने सबैजनालाई एकदम आजको दिन शुभ रहोस् र रमाइलो होस् भन्दै मैले वास्तवमा भन्न चाहेको कुरा चाहिँ भन्न सकिनँ। अब अर्को दिन के गर्छ
0: भनेर धन्यवाद। उहाँ हामीसँग कुराकानी गर्दै सुन्दरजी हुनुहुन्थ्यो, उहाँलाई धेरै धेरै धन्यवाद। र पहिलो पटक गोदावरी घुम्न गएको सम्मको सम्झना उहाँले हामीसँग सेयर गर्नुभयो, उहाँलाई धेरै धेरै धन्यवाद। यहाँहरूले पनि हामीलाई फोन गर्न सक्नुहुन्छ र आफ्ना कुराहरू राख्न सक्नुहुन्छ। हामी यहाँहरूसँग निरन्तर रूपमा जोडिएका छौँ गफगाफ गर्नका लागि भनेर, कुराकानी गर्नका लागि भनेर हामीलाई फोन गर्न सक्नुहुन्छ 4595-8445 र सेयर गर्न सक्नुहुन्छ तपाईँले चाहिँ आफ्नो जीवनसाथी प्रेमी प्रेमिका पहिलो पटक कता कसरी भेट्नु भएको थियो, के कुरा चाहिँ सबैभन्दा धेरै सम्झनामा आउने, त्यो पहिलो भेटका बारेमा सम्झनामा आउने कुराहरू चाहिँ के छन् भन्ने विषयमा हामी यहाँहरूसँग संवाद गरिरहेका छौँ। कोही मित्र लाइनमा हुनुहुन्छ, नमस्कार।
2: नमस्कार सर, नमस्कार, धेरै दिन पछिको शुभ प्रभात, गुड मर्निङ, शुभ दिनको कामना गरे, नमस्कार।
0: हजुर नमस्कार, नमस्कार दीपिकाजी, सन्चै छ?
2: मलाई सन्चै छु नि शुभ सर, हजुरलाई के छ?
0: हजुर म पनि एकदमै ठिक छु। आज हामी अलिकति रमाइलो गफगाफ गरिरहेछौँ, सुनिहाल्नु भयो है?
2: मैले सुनेको छैन सर, भर्खर सुन्दैछु है।
0: हाम्रो आजको कुरा भने चाहिँ तपाईँले तपाईँको जीवन साथी प्रेमी प्रेमिका पहिलो पटक कता भेट्नु भयो, के कुरा चाहिँ अलि बढी सम्झना आउँछ पहिलो भेटका बारेमा भनेर कुरा गरिरहेछौँ। हामीलाई सुन्दरजीले फोन गरेर उहाँहरू 42 सालमा गोदावरी घुम्न गएकोसम्म सुनाइसक्नु भयो।
2: अब मेरो चाहिँ त्यस्तो अनुभव छैन है सर, मलाई पहिले हात उठ्यो होइन, त्यस्तो प्रेमिका त्यस्तो प्रेमी मसँग चाहिँ हुनुहुन्न होइन, त्यस्तो स्मरण मसँग छैन है। अब यो भएपछि भन्छु हजुरलाई, मेरो चाहिँ त्यस्तो प्रेम भेटेर घुम्न गएको चाहिँ छैन, तर साथीहरू भन्नुहुन्छ भने चाहिँ म भन्छु है फेरि। ल, मेरो लेडी साथी हुनुहुन्थ्यो होइन, संगीता गौतम भन्ने, अनि त्यसपछि आएर अन्य साथीहरू पनि हुनुहुन्थ्यो, अहिले उहाँ चाहिँ कन्ट्याक्ट दिनुहुन्छ, सायद उहाँ डेन्टल चाहिँ हुनुहुन्थ्यो होइन, अहिले कता पुग्नुभयो, नम्बरहरू उहाँको क्यान्सल भयो, अब उहाँ चाहिँ अब जीवनको आफ्नो जीवन अगाडि बनाउनु भयो होला, त्यो भएर उहाँ चाहिँ त्यो नम्बर नचलाएर अहिले मसँग कन्ट्याक्टमा हुनुहुन्न, तर असाध्यै मिल्ने साथी हुनुहुन्थ्यो। हामी गोदावरी पनि पुग्यौँ पिकनिक खान, अनि यता गोकर्ण पनि पुग्यौँ, त्यसपछि आएर धुलिखेल पनि पुग्यौँ होइन सर, हाम्रो लिसन्स क्लब थियो, लिसन्स क्लबबाट चाहिँ हामी पिकनिक गर्थ्यौँ, त्यो बेलामा सदस्य साधारण सदस्य हुँदै हुँदै केन्द्रीय सदस्यमा उपाध्यक्षसम्म भएर बसेँ होइन, अनि धेरै ठाउँमा पिकनिक भए, धेरैजना हाम्रा विशेष ठुल्ठुला कविहरू त्यस्तै कलाकारहरू होइन पत्रकारज्यूहरू सबै सबैसँग रमाइलो गऱ्यो, साथीहरूसँग चाहिँ, अनि उहाँसँग चाहिँ धेरै नजिक, हामी दुईजनाको असाध्यै कुरा मिल्थ्यो त्यो बेला होइन, अनि नजिक हुन्थ्यौँ, त्यो अनुभव चाहिँ मलाई छ सर होइन, त्यस्तो यस्तो प्रेमी भनौँ न एउटा प्रेमको चाहिँ उसमा चाहिँ छैन, म त्यस्तो भेट्ने अवसर नपाएको कि अथवा त्यो नभएको हो कि, हुन्छ नि मान्छेको लगन जुन्नुपर्छ, बिरा लगनको पोते के लाउँछ र भन्ने उखान पनि छ नि होइन सर, अब हँसाउने कार्यक्रममा हँसाउने कुरा गरेँ मैले होइन, त्यही भएर चाहिँ त्यस्तो चाहिँ छैन, तर यो साथीहरूको एउटा मेरो क्लबदेखि मैले गरेका कामहरूको चाहिँ एकदमै साथीहरूको स्मरण चाहिँ धेरैभन्दा धेरै छ, नाच्यो गाइयो होइन, एकदमै अब आफूभन्दा अग्रज हुनुहुन्थ्यो कलाकारहरू, अग्रज हुनुहुन्थ्यो कविज्यूहरू, त्यस्तै पत्रकारज्यूहरू होइन, सँगै बसेर खाने, अब पिकनिकमा रमाइलो, अब गाउने, त्यसमा हरेक कुराहरू खेल्ने खेलहरू, त्यसले गर्दा चाहिँ मलाई अहिले चाहिँ अब कोरोनादेखि यता चाहिँ त्यो पिकनिकमा नि त्यसरी रमाइलो तरिकाले गएको छैन म होइन, र त्यो बेलामा चाहिँ एकदमै रमाइलो गरेँ सर, मेरो चाहिँ यो अनुभव छ।
0: हजुर हजुर, पक्कै पनि। आज को को साथीहरू सम्झिनुहुन्छ?
2: अब साथीहरू सम्झनु पर्दा सुभाष सर, धेरै दिनमा हजुर आउनुभयो है हजुरलाई, अनि हाम्रो टेक्निसियनमा साथ दिएर हजुरलाई सधैँ साथ दिनुहुन्छ बिहानी समयमा आएर, शिव सरलाई बिहानै आइतिर शनिबारको दिन आराम गर्नुपर्ने दिनमा हामीलाई आएर ऊर्जाशील शब्दहरू ल्याएर एउटा विषयवस्तु ल्याएर हामीलाई ऊर्जा थपिदिनुहुन्छ, हँसाउनुहुन्छ, मनलाई फुरुङ्ग अल्छी मनलाई नै जाँगरिलो बनाउनु भएकोमा धन्यवादको साथ हजुरलाई, त्यस्तै गरेर पासङ सरलाई सम्झन चाहिँ रेडियो सिटीको हरेक कार्यक्रमहरू सफलता, हरेक कार्यक्रम चलाउनु हुने प्रस्तुता टेक्निसियन अनि रूपा म्याम सबैलाई सम्झन चाहन्छु, र त्यस्तै गरेर अब इन्द्रा घिमरे दिदी, सुशीला भद्राचार्य, सुन्दर कुमार दाई, अनि रामप्रसाद दिवस, यस्तै गरेर हाम्रो मन्जु थापा श्रीराम दाललाई, बद्रा थापालाई, कृष्णजी बलामी, दुर्गा विवेक ठगरी, जयराम आनन्दर मनको साथी, जीवन कार्की, ओम कार्की, हरिबोल भाइ, विकास लामी छाने, गोकुल केसी, केपी सापागाई, बाबुराम भट्टराई, रामबहादुर राई, विकास थापा, अनि हाम्रो अर्जुन थापा, श्याम कुमार, रामकुमार थापा दाई लगायत बिन्दु परियार अनि दिदी हुनुहुन्छ, हाम्रो मैया परियार, सपना खड्का लगायत अब धेरै साथीहरूको नाम छुट्याए होला मैले, विशेष बालकुमार दाई, सानमया दिदी लगायत सम्पूर्णलाई सम्झिएको छु, नमराज भण्डारी कृष्णपुरको दिदी, कृष्ण माया तामाङ दिदी लगायत अन्य नाम छुटेकालाई मैले सम्झना छ, नाम लिएर नरिसाउनु छस् भन्दै हजुरबाट बिदा हुन्छु, नमस्कार।
0: हस् हस् धेरै धेरै धन्यवाद। हामीसँग कुराकानी गर्दै दिपिकाजी हुनुहुन्थ्यो, उहाँलाई धेरै धेरै धन्यवाद। यहाँहरूले पनि हामीलाई फोन गर्न सक्नुहुन्छ 4595-8445 र हामीसँग कुराकानी गर्न सक्नुहुन्छ। तपाईँहरूले आफ्नो जीवनसाथी पहिलोपटक कहाँ कसरी भेट्नु भएको थियो र त्यो पहिलो भेटको चाहिँ सम्झना स्मृति के छ भन्ने विषयमा आज हामी कुराकानी गरिरहेका छौँ। हामीलाई फोन गर्न सक्नुहुन्छ 4595-8445 र आफ्ना कुराहरू राख्न सक्नुहुन्छ। हामी निरन्तर रूपमा यहाँहरूसँग जोडिएका छौँ, गफगाफ गरिरहेका छौँ। कोही मित्र लाइनमा हुनुहुन्छ, नमस्कार।
3: नमस्कार सुभाष सर।
0: हजुर नमस्कार सुशीलाजी, सन्चै हुनुहुन्छ?
3: सन्चै हुनुहुन्छ।
0: हजुर म ठिक छु नि, तपाईँलाई कस्तो छ?
3: एकदम ठिक छ, तपाईँको कार्यक्रम सुन्दै बसिरहेको छु।
0: हजुर हजुर।
3: अनि आजको तपाईँले राख्नुभएको टपिक छ नि,
0: हजुर
3: त्यो भन्ने हो भने त हाम्रो पहिला पहिला त आमा बुवाको निर्णयमा निर्णय हुन्छ होइन?
0: हजुर हजुर।
3: अनि त्यतिखेर त अब आमा बाउले हेरेर दिनुभएको हो हामीलाई,
0: हजुर
3: मलाई, अनि त्यो मुख भेट्न जाँदाखेरि
0: हजुर
3: अब थाहै छैन के, अनि भेट्न जाँदाखेरि मान्छेहरू छ फुरफुर घर आयो, आमाले कस्तो छ भनेर सोध्यो के मलाई,
0: हजुर हजुर
3: थाहै छैन, त्यो बाटोमा भेटे पनि चिन्दैन, त्यस्तो भएको थियो कि मेरो पालोमा होइन, त्यसको रमाइलो गर्ने भेटघाट गर्ने भनेर नाम निशानै छैन होइन, त्यही भन्न चाहन्छु, आजकलको जस्तो छैन त्यतिखेर है।
0: हजुर कति वर्ष हुँदा बिहे भएको थियो हजुरको चाहिँ?
3: मेरो
0: हजुर
3: त्यस्तै 23 वर्ष होला सायद।
0: 23 वर्ष?
3: हजुर 23 वर्ष भए पनि अब त्यस्तो मैले थाहा पाएन कि तपाईँ तिमीलाई हेर्न जान लागेको हेर्न आउन लागेको भनेर थाहा भएन होइन, त्यत्तिकै त्यो लमी लमी भन्छ नि होइन, कुरा गर्ने मान्छेले लिएर जानुभयो, मलाई कपडा किन्नु पर्यो, अब जाउँ एकचोटि मलाई सहयोग गरिदेऊ भनेर मलाई लिएर जानुभयो, अनि दुई चारजना मान्छे भएको होलमा कुरा उनीहरूमा त्यो कुरा गर्यो होइन, अनि फर्क्यो, खै कपडा किन्ने भने होइन भने मैले होइन कपडा आज नकिने पैसा ल्याउनु बिर्सियो भन्यो के, अलिकति फुफु पर्छ उहाँ होइन त्यसो भन्नुभयो, अनि म फुर्को घर आएँ, घर आइसकेपछि पो माले त्यसरी सोध्नुभयो कस्तो छ मान्छे भनेर, के हो के भन्नुभयो, मैले केही थाहै छैन, मैले हेरेर पनि हेरेन, मान्छेहरू गनगन गरेर कुरा गर्यो अनि फर्केर आएँ भने, अनि तिमीलाई यसो यसो मान्छे हेर्न लगाएको नि भने, अनि थाहा छैन भने पछि भोलिपल्ट भेटे पनि चिन्दैन, त्यस्तो थियो कि त्यतिखेर सुभाषजी, अनि सम्झेँ कि तपाईँले भन्ने बित्तिकै है, पछि बाटोमा भेटे पनि चिन्दैन, त्यस जमानाको थियो
0: कि, आजको साथीहरू सम्झिनुहुन्छ?
3: आज साथीहरू सम्झिन भन्दाखेरि पनि तपाईँलाई अनि पासाङ सरलाई अनि शिव सरलाई अनि मन्जु म्याम, मन्जु म्यामको आवाज सुन्न पाएन आजकल, के भयो के हो है सुभाषी?
0: हजुर हजुर
3: कति भइसक्यो, सन्चो हुनुहुन्न कि के हो?
0: मसँग पनि कुराकानी नभएको थुप्रो नै भयो, कार्यक्रममै हो गफगाफ हुने, फोन नगर्नु भएको
3: हजुर, गीत उहाँको कार्यक्रमको गीत बजिरहेको हुन्छ, उहाँको आवाज आउँदैन है, धेरै दुःख लाग्छ, तर यहीँबाट म धेरै धेरै सम्झिन्छु, नमस्कार सपना चाहन्छु रूपा म्यामलाई, अनि सम्पूर्ण यो रेडियो सिटी परिवारलाई धेरै धेरै सम्झिन चाहन्छु, हामीलाई यस्तो मनोरञ्जन गर्ने, ज्ञानवर्धक कुराहरू भन्ने, हामीलाई उत्साह गर्ने काम गर्नुहुन्छ, त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई, तपाईँहरूको जीवनमा राम्रो होस् भन्न चाहन्छु, अनि आज बहिनीको नातिको पनि बर्थडे छ, जन्मदिन बच्चालाई रेस ताम्राकार हो, उहाँलाई जन्मदिनको लाखौँ लाख शुभकामना। अरू अरू जन्मदिन मनाउँदै हुनुहुन्छ भने उहाँहरूलाई पनि लाखौँ लाख शुभकामना, सधैँ राम्रो होस्। उहाँहरूले चालिएर सम्झिनु पर्दाखेरि दिपिकाजी भर्खर फोन गर्नु भएको, उहाँ अनि सुन्दर कुमारजी अनि जय दिदी धेरैदेखि भक्तपुरदेखि आएर हामीलाई यसो मनोरञ्जन दिन आउनुहुन्छ है त।
0: हजुर हस्, धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो हामीसँग कुराकानी गर्दै, सुशीलाजी हुनुहुन्थ्यो, उहाँलाई धेरै धेरै धन्यवाद। यहाँहरूले पनि हामीलाई फोन गर्न सक्नुहुन्छ 4595-8445 र आफ्ना कुराहरू राख्न सक्नुहुन्छ, हामीसँग गफगाफ गर्न सक्नुहुन्छ। हामी निरन्तर रूपमा तपाईँहरूसँग जोडिएका छौँ र आज गफगाफ गरिरहेको विषय भनेको तपाईँले आफ्नो जीवनसाथी पहिलोपटक कहाँ कसरी भेट्नु भएको थियो र त्यो कुराको सम्झना स्मृति चाहिँ के छ त, अलिकति रमाइलो लाग्ने कुरा भनेर गफ गरिरहेछौँ। कोही मित्र लाइनमा हुनुहुन्छ, नमस्कार।
4: हजुर नमस्कार, म ओम कार्की स्वयम्बुबाट।
0: नमस्कार ओमजी, सन्चै हुनुहुन्छ?
4: ठिक छु हजुर, ठिक छु। बडो गजबको चाहिँ के अरे विषयवस्तु राखिदिनुभयो, हाँस्ने हाँस्ने हँसाउने।
0: हजुर हजुर, अब आज तपाईँको पनि सुन्छौँ हामी।
4: ल, मेरो सुन्नुहुन्छ भनेदेखि
0: हजुर,
4: अघि हाम्रो उसले भन्नु जस्तै एउटा बहिनीले भने जस्तै चाहिँ के अरे पहिला चाहिँ के अरे त्यो लभ गर्ने अथवा चाहिँ नि गफ गर्ने भन्ने हुँदैन थियो।
0: हजुर,
4: अब बुवाले चाहिँ जस्तो माग्यो त्यस्तै ऊ हुन्थ्यो। त्यो अनुरूप मेरो पनि 2022 सालको फागुन 22 गते चाहिँ नि बिहा भएको थियो।
0: हजुर हजुर,
4: र मैले देखेको भेटेँ भनेको चाहिँ जग्गामै गएर चाहिँ अनुहारदेखि भेटेँ। किन भन्दाखेरि मेरो घरबाट अलिक टाढा पनि पर्छ ससुराली घर, अघि पछि नदेखिएको नातागोता चाहिँ भएको, अब फलानाको छोरी फलानु भन्ने चाहिँ मागेर आएपछि चाहिँ थाहा भएको, तर चाहिँ भेटघाट भन्ने कुरा कहिले भएको थिएन र देख्ने भेट्ने भनेको चाहिँ जग्गामा मात्रै भएको थियो।
0: हजुर,
4: अब योभन्दा अगाडि त के भनौँ, मैले त यति

0: हो भन्ने त्यो यो विषयमा चाहिँ भनौँ न अब एउटा कल्पवार्ता त भइ नै हाल्छ, कस्तो होला के होला भन्ने त दुवैमा परेको थियो होला होइन, अघिपछि भेटघाट चाहिँ भएको होइन, ठ्याक्कै जग्गामा चाहिँ भेट भएको।
1: त्यस पछाडि चाहिँ तपाईँहरू पहिलो पटक चाहिँ सँगै घुम्न चाहिँ कता जानु भयो त?
0: अब यस्तो हो, अब यो अहिलेको जस्तो घुम्ने फिर्ने भन्ने हुँदैन थियो त्यतिखेर त, तपाईँको घाँसा जाने कि दाउरा जाने कि अब भनौँ न के सिजन छ बालीको त्यो बालीमा जाने भन्ने कुरा हुन्थ्यो, यो घुम्ने अनि सुहराग मनाउन चाहिँ के अरे अनेक गर्ने भन्ने नै चाहिँ नि त्यो गाउँमा चलन हुँदैन थियो। आज बिहा गरेर चाहिँ के अरे घर गइसकेपछि भोलिबाट चाहिँ नि काम सुरु हुन्थ्यो, त्यो कहिले पनि कामबाट चाहिँ छुटकारा पाइँदैन थियो, त्यो दैनिकी गर्ने कामहरू चाहिँ सधैँ चलिरहन्थ्यो, फुर्सद कहिल्यै हुँदैन थियो, त्यो घुम्ने भन्ने त कुरै आएन।
1: अहिले चाहिँ जानुहुन्छ कि जानुहुन्न?
0: अब अहिले कसो छ, अहिले चाहिँ वरिपरि त जान्छौँ, टाढा टाढा चाहिँ हामी कहीँ पनि गएको छैनौँ। अब जस्तो एउटा के छ भने फेरि मेरो बुढिया माछा मासु यताउति केही खान्नन्, भुटेला खाँदै खान्नन्, अनि त्यो बाहिर खाने गरी जानै हुँदैन, यति चाहिँ गयो भने पनि घुमेर चाहिँ घरमै आउनुपर्छ, त्यस कारणले अब त्यस्तो बाहिर गएर चाहिँ अहिले पनि घुम्ने बाहिर खाने भन्ने चाहिँ मेरो छैन।
1: हजुर हजुर, अनि आज को साथीहरू सम्झिनुहुन्छ?
0: सबभन्दा पहिला त अब हजुरलाई लामो समय भेट्यो, हजुरलाई चाहिँ एकदम सुस्वास्थ्यको साथै शुभकामना, अनि प्राविधिक मित्र पनि चाहिँ हाम्रो शिवजी हुनुहुन्छ होला, शिवजीलाई पनि चाहिँ एकदम चाहिँ उहाँको चाहिँ के अरे सुस्वास्थ्यको साथै कार्य सफलताको शुभकामना। अनि अब मैले अलिकति लामो बोले, जति चाहिँ यो रेडियोमा बोल्ने साथीहरू हुनुहुन्छ कसैलाई पनि बिर्सेको छैन, हामी एउटै परिवार हौ, एकै अर्कालाई हामी बिर्सिएका छैनौँ, अहिले पनि बिर्सेको छैन है भन्दै म बिदा हुन्छु हजुर, नमस्कार।
1: हस् हस्, धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो सँग कुरा गर्दै, ओमजी हुनुहुन्थ्यो, उहाँलाई धेरै धेरै धन्यवाद। यहाँहरूले पनि हामीलाई फोन गर्न सक्नुहुन्छ र कुराकानी गर्न सक्नुहुन्छ। अहिलेका लागि हामी विश्रामतर्फ लाग्छौँ, त्यस पछाडि फेरि पनि प्रस्तुतिमा जोडिने नै छौँ। सुन्दै रहनुहोला रेडियो सिटी एफएम 98.8 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: Srinath Collection, the world-class fabrics, United World Trade Center, Tripuration and Chabahir. Srinath Collection.
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: Festivals and occasions, moments to celebrate. For weddings and other joyous occasions, remember Srinath Collection. We have the best of suits, shirts and well-fit tailoring. Srinath Collection, Chabal Chowk and Tripurishwar. Srinath Collection, where you don't have to say a word.

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सुनिरहनु भएको छ। हामी प्रस्तुति मर्निङ मुड्समा छौँ र प्रस्तुतिमा अब पालो भएको छ बर्थडे सेगमेन्टको।

आज जन्मदिन परेका सबै साथीहरूलाई जन्मदिनको धेर धेरै शुभकामना। तपाईँका जीवनमा खुसी सुखका पलहरू आइरहन्, दुःख पर्दा त्यसलाई सामना गर्ने शक्ति प्रदान होस्, अष्ट चिरञ्जीवी भगवान्को कृपा रहोस्, पशुपतिनाथले कल्याण गर्नुहोस् भन्दै यहाँहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन्छौँ। मैले ट्याक्कै नाम बिर्सिएँ, तर आज सुशीलाजीको बहिनीको नातिको पनि बर्थडे छ, उहाँलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना। यहाँहरू सबैजनाको दिन सुखमय बितोस् भन्दै आजका लागि हामीलाई सुनेर फोन गरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद। प्राविधिक रूपमा साथ दिनुहुने शिवदाईलाई पनि धेरै धेरै धन्यवाद। हामी प्रस्तुति मनका डुबहरूका साथमा 9 बजे उपस्थित हुने नै छौँ। त्यति जेलसम्मका लागि आज्ञा चाहन्छु, यहाँहरू सम्पूर्णको समय सुखमय बितोस्। नमस्ते, शुभ समय।

0: अहिले बिहानको 8 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर नवीन पोखरेल, ग्यास्ट्रो सर्जन। यहाँहरूलाई चाहिँ यो मुटु दुख्ने अनि दाहिने कुखा दुख्ने, खाना खाने बित्तिकै चाहिँ पेट दुख्ने, बेला बेला दुख्ने, छोड्ने गर्ने, पिरो खाने बित्तिकै पेट दुख्ने, पेट फुलेको जस्तो हुने, थोरै खाने बित्तिकै र दाहिने कुखा दुख्ने, राति चाहिँ पेट दुखेर चाहिँ उठ्नुपर्ने, यस्तो समस्याहरू चाहिँ देखिएको खण्डमा चाहिँ तपाईँलाई चाहिँ ग्यास्ट्रिक पनि भएको हुनसक्छ र अल्सर पनि भएको हुनसक्छ र जसले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ ग्यास्ट्रिक सम्बन्धी ग्यास्ट्रो सर्जनलाई अथवा चाहिँ ग्यास्ट्रो फिजिसियनलाई अथवा चाहिँ कोही पनि तपाईँको नजिक रहनुभएको डाक्टरसँग चाहिँ यो परामर्श गरेर आफ्नो चाहिँ उपचार गर्नुपर्ने र के गर्नुपर्ने हो त्यसको चाहिँ सरसल्लाह लिनु अत्यन्त आवश्यक हुन्छ। किनभने यो गरिए नगरिएको खण्डमा चाहिँ पछि चाहिँ यसले चाहिँ ठुलो समस्या निम्ति आउन सक्ने हुन सक्छ। धन्यवाद।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: Radio City 98.8. यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
1: लाइएन.
0: किन, मन नपरेर हो?
1: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर.
0: ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा. तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ. अब प्रसङ्ग बदलौ.
1: प्रसङ्ग होइन, आजलाई यति मै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन.
2: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल, बाङ्गेमुडा, मास्के चोक भित्र.
3: फोन नम्बर 01-5326-397, 01-5326-397.

0: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट मा पनि उपलब्ध छ।
1: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
2: छ्या, कति फोहोर! सरकारले जब फोहोर पनि उठाउँदैन भन्ने कि हामीले फोहोर जथाभावी नफालेर उचित ठाउँमा जम्मा गरेको भए यो अवस्था सृजना नै हुने थिएन भनेर विचार गर्ने, आफ्नो सोचमा परिवर्तन ल्याऊ, सचेत नागरिक बनाऊ।
1: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: मिसावटबाट बस्न एक मात्र उपाय, हामी सबै उपभोक्ता सजग बन्नु पर्छ। जागौ, मिसावट गर्नेहरू विरुद्ध एकजुट बनौ।
1: उपभोक्ता जागरणका लागि रेडियो सिटी एफएम को आह्वान।

0: दुधमा मिसावट,
1: मिठाईमा मिसावट,
2: मसलामा मिसावट,
1: खाने कुरा

त्यसैले तपाईँको रक्तदानले नै कसैले पाउनेछ जीवनदान। तपाईँले नै सुरुवात गर्न सक्नुहुन्छ यस समस्याको समाधान गर्न। रक्तदान सुरुवात तपाईँबाट।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरू
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर

0: collection. Srinath collection, the world class fabrics, United World Trade Center, Tripureshwar and Chabahil. Srinath collection.
1: Machapushre bank ma swagat cha. Hajurlai ke sewa garna sakchau?
2: Barbad bhayo nani. मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
1: तपाईले कुनै अनलाइन लिंक त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटीपी कसैलाई दिनु भएको त थिएन नि?
2: मलाई फोन त आएको थियो, चिट्ठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटीपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
1: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटीपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सीवीवी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्रै पठाउनु पर्छ।
2: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
1: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
2: धन्यवाद नानी।
3: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।

0: ड्याड, ग्रान्डपालाई पार्टीमा राखेपछि तपाईँ पनि त्यही बस्ने हो?
1: नो माई चाइल्ड, म त आइहाल्छु नि तिमीहरूलाई कमाएर खुवाउन।
0: ओ त्यसो भए ओल्ड भएपछि तपाईँको टर्न आउँछ।
2: ज्येष्ठ नागरिकको सम्मान नै तपाईँको पनि सम्मान हो, हेक्का राखौँ।

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौ, सम्भावित दुर्घटनाबाट बचौ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति दलित अल्पसंख्यक तथा पछाडि पारिएका वर्गको राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरौ
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: Radio City 98.8. अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
1: जथाभावी फोहोर फाल्नु र जलाउनु नराम्रो बानी मात्र होइन, एउटा जघन्य अपराध पनि हो। ठोस फोहोर व्यवस्थापन ऐन 2068 अन्तर्गत कुनै पनि सार्वजनिक स्थलमा फोहोर फालेको वा बालेको पाइएमा न्यूनतम ₹500,000 जरिवाना र 3 महिनासम्म जेल सजाय हुन सक्छ। त्यसैले फोहोरलाई जथाभावी नफालौं, नजलाउ र आफ्नो नजिकैको फोहोर उठाउने संस्थाको सदस्य बनी फोहोरको उचित व्यवस्थापनमा मदत पुर्याउ।
0: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु मटाउँ।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्कार, म फिजियोथेरापिस्ट डाक्टर प्रतीक शाह। फिजियोथेरापीबाट शारीरिक तथा मस्तिष्क रूपले अशक्त व्यक्तिलाई सामान्य जीवनतर्फ फर्काउन महत्वपूर्ण योगदान रहन्छ। नसा सम्बन्धी रोग, घुँडा दुख्ने, घाँटी दुख्ने, ढाड दुख्ने, महिलाहरूमा पाखुरा नचल्ने तथा मुख बाङ्गिएको समस्या लगायत पक्षघातका बिरामीहरूलाई समेत फिजियोथेरापी उपचारले निको पार्न सकिने भएकोले फिजियोथेरापी उपचार अपनाउनु हुन अनुरोध गर्दछु। धन्यवाद।
2: जनहितका लागि रेडियो सिटी FM 98.8 को अनुरोध।

नमस्कार, आफ्नो पनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सुनिरहनु भएको छ। प्रस्तुति मनका डोभहरूका साथमा म सुभाष रिसाल उपस्थित भएको छु। प्रस्तुति मनका डोभहरू तपाईँले हरेक शनिबार बिहान 9 बजेदेखि 10 बजेसम्म रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सँगसँगै www.radiocity.com.np र हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। प्रस्तुति मनका डोभहरूमा हामी तपाईँहरूको कुरा सुन्छौँ, तपाईँहरूका मञ्चका रूपमा हामी स्थापित छौँ। हरेक शनिबार बिहान 9 बजेदेखि 10 बजेसम्म हामी तपाईँहरूसँग जोडिन्छौँ, तपाईँका कुरा सुन्छौँ। कस्तो विषयमा भन्दाखेरि राजनीतिक विषय पनि हुन सक्छन्, समसामयिक विषय हुन सक्छन्, सामाजिक विषयवस्तु हुन सक्छन्, तपाईँको जीवनमा तपाईँले दैनन्दिन जीवनमा भोग्नुभएका विषयवस्तुहरू पनि हुन सक्छन्। उनलाई अब हामीले बोलेर के हुन्छ र भनेर के हुन्छ र भन्ने जस्तो पनि लाग्न सक्छ, तर आवाज भनेको एकदमै शक्तिशाली माध्यम हो। तपाईँले कुनै पनि कुरामा आवाज उठाउनु, तपाईँले कुनै पनि कुरा साझा गर्नु, कुनै पनि कुरा साट्नु भनेको त्यसले धेरै ठुलो महत्त्व राख्छ, धेरै ठुलो अर्थ राख्छ। विशेष गरी यदि राजनीतिक नेतृत्वले गरेका काम तपाईँलाई मनपर्छ भने यो काम चाहिँ राम्रो गरिरहेछ, सरकारले यो गरेको चाहिँ एकदमै चित्त बुझिरहेछ भनेर सराहना गर्न सक्नुहुन्छ। नराम्रो काम केही गरेको छ, तपाईँलाई त्यो कुरा चित्त बुझिरहेको छैन, तपाईँलाई ती कुराहरूले चाहिँ चित्त दुखिरहेको छ, सरकारसँग चित्त बुझेको छैन भने तपाईँले ती कुराहरू आवाज उठाउनुपर्छ, ती कुराहरू राख्नुपर्छ। कतै अन्याय सहनु हुँदैन, ती कुराहरूलाई एउटा मञ्चका रूपमा हामीले सुन्ने गरेका छौँ, ती कुराहरू सरकारवालाहरूले पनि सुन्ने गरेका छन्। राजनीतिक नेतृत्वका कुरा मात्रै होइन, सामाजिक जीवनमा पनि समसामयिक व्यवस्थामा पनि तपाईँले थुप्रै खालका राम्रा नराम्रा कुराहरू भेट्नुहुन्छ। आजभोलि अब काठमाडौँका बाटोमा हिँड्दै गर्दाखेरि कतै एकदमै ठुलो खाल्डो परेर ढल फुटिरहेको हुनसक्छ, ती विषय तपाईँहरूले राख्न सक्नुहुन्छ। ट्राफिक नियमसँग सम्बन्धित विषय तपाईँले राख्न सक्नुहुन्छ। आफूले भोगेका सरकारी कार्यालयका विभिन्न अनुभवहरूका बारेमा तपाईँले आफ्ना कुरा राख्न सक्नुहुन्छ, राम्रा नराम्रा दुवैपट्टिबाट। भनिन्छ, सुख भनेको जति बाँड्यो बढ्दै जान्छ, दुःख भनेको जति बाँड्यो त्यति नै कम हुँदै जान्छ। त्यो भएर पनि आफ्ना खुसीहरू साट्नका लागि, आफ्नो दुःखहरू कम गर्नका लागि तपाईँले आवाज उठाउन सक्नुहुन्छ। हामी तपाईँको मञ्चका रूपमा हरेक शनिबार बिहान 9 बजे देखि 10 बजेसम्म उपस्थित हुने गरेका छौँ र अहिलेका लागि हामी एउटा स्वदेश गान प्रस्तुत गर्छौँ। त्यस पछाडि तपाईँका कुरा सुन्न, तपाईँहरूको मञ्चका रूपमा स्थापित रहन फेरि पनि उपस्थित हुन्छौँ। सुन्दै रहनुहोला रेडियो सिटी एफएम 98.8 मेगाहर्ज। हामी केही फेरमा उपस्थित हुने नै छौँ।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा स्वसायको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
3: जथाभावी फोहोर फाल्नु र जलाउनु नराम्रो बानी मात्र होइन, एउटा जघन्य अपराध पनि हो। ठोस फोहोर व्यवस्थापन ऐन 2068 अन्तर्गत कुनै पनि सार्वजनिक स्थलमा फोहोर फालेको वा बालेको पाइएमा न्यूनतम ₹500,000-1,00,000 जरिवाना र 3 महिनासम्म जेल सजाय हुन सक्छ। त्यसैले फोहोरलाई जथाभावी नफालौं, नजलाऊ र आफ्नो नजिकैको फोहोर उठाउने संस्थाको सदस्य बनी फोहोरको उचित व्यवस्थापनमा मदत पुर्याउ।
2: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देव्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक।

0: आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सुनिरहनु साथमा उपस्थित भएका छौँ। म सुभाष रिसाल र मलाई टेक्निकली सपोर्ट गरिरहनु भएको छ शिव दाईले। प्रस्तुति मनका डोबहरूमा तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ र विभिन्न विषयहरूमा आफ्ना कुराहरू उठान गर्न सक्नुहुन्छ। राजनीतिक विषय, समसामयिक विषय, थुप्रा विषयहरू छन् जानेर चाहिँ तपाईँहरूले आफूलाई राम्रो नराम्रो लागेका जुनसुकै विषयमा आफ्ना कुराहरू राख्न सक्नुहुन्छ, विचार राख्न सक्नुहुन्छ र हामी तपाईँहरूसँग यो एक घन्टाको समय चाहिँ तपाईँहरूका मञ्चका रूपमा चाहिँ हामी स्थापित भएर बसेका छौँ। हरेक शनिबार बिहान 9 बजेदेखि 10 बजेसम्म हामी यहाँहरूसँग जोडिन्छौँ र विशेष गरी एउटा समाचारले थोरै ध्यान आकर्षण गर्यो। यो स्याङ्जाका सडकमा जोखिम, कारवाही बढ्यो, दुर्घटना रोकिएन भन्ने एउटा समाचार रहेछ। त्यसका बारेमा म केही बेरमा यहाँहरूलाई साझा गर्छु। अहिलेका लागि एउटा फोन लिन्छु, कोही मित्र जोडिनु भएको छ। नमस्कार। हेलो, नमस्कार। हेलो, कोही मित्र हुनुहुन्छ हामीलाई फोन गर्न प्रयास गरिरहनु भएको छ तर नलागेको हुनसक्छ, अथवा कसैले जिस्काइरहनु भएको छ, त्यो चाहिँ नगरिदिनु। 4595845 यहाँहरूले हामीलाई फोन गर्न सक्नुहुन्छ र कुराकानी गर्न सक्नुहुन्छ। यो ब्लफ कल चाहिँ नगरौँ। हेलो, नमस्कार।
1: हजुर,
0: नमस्कार। नमस्कार, बाबुरामजी बोल्नु भएको छ जस्तो छ। सन्चै हुनुहुन्छ? हजुर, म पनि एकदमै ठिक छु। आज कुन विषयवस्तु उठान गर्दै हुनुहुन्छ?
1: मलाई साह्रै घटपरेको कुरो चाहिँ के छ भने नि सर, पहिलेदेखि कुरा उठाइराखेको पनि हो सञ्चार माध्यममा, त्यो सत्ता पक्षीहरूले राम्रो कुरोलाई पनि त्यो टेबल ड्याम ड्याम हिर्काउँथे, नराम्रो कुरालाई पनि हिर्काए कि चित्त बुझाएको थिएन र हामी साह्रै कुरा गर्थ्यौँ। जस्तै भन्नु भालेन्सा प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको छ भन्दा पनि ड्यामका ड्याम टेबल हिर्काएका थिए कि, जब कि त्यो आशिका तामाङले पनि हिर्काउनु भयो होइन, अहिले चाहिँ बुझ्नुभएछ कि आशिका तामाङले। अनि के भन्नुभयो हिजो मैले हेर्दै गर्दा, लास्ट सुन्छ कान मेरो बुझ्थ्यो भन्नुभयो, नेपाली जनताले ग्यास भएको छैन, सडकमा भात पकाएर खाएको छ, सरकार कहाँ छ भनेर भन्नुभयो कि चित्त बुझ्यो। हो यो किनभने सही कुरोको लागि सत्ता पक्ष होस् जोसुकै होस् समर्थन, नराम्रो कुरो गर्छ भने सत्ता पक्ष के, देशको हानिकारक कुरा जुन नेताले गर्छ त्यसको सत्ता पक्षले पनि विरोध गर्नुपर्छ र उसलाई राम्रो बाटोमा डोर्याउनु पर्छ भन्ने मेरो मान्यता हो। मैले बुझेको अनुसार त्यही नै होला, र त्यो भयो भने मात्रै मान्छे सत्तामा पुगेको मान्छे पनि बौगाउँदैनन्, राम्रो बाटोमा हिँड्छन्। आफ्नै पार्टीको मान्छेहरूले पनि आफैलाई समर्थन गरेको, मन्त्री हुँदाखेरि समर्थन गरेकोले पनि समर्थन विरोध गरे भनेर त्यो सही दिशामा हिँड्नु होला भनेर।
0: हजुर हजुर, पक्कै पनि। अनि
1: अनि मैले अर्को कुरा के भन्न लाग्यो भने नि सर,
0: हजुर,
1: जुन अब यो बाढी पीडितहरूले ध्वस्त बाढीले ध्वस्त पारेको ठाउँमा पुल बनायो भनेर यहाँ अहिले हाल्थ्यो के सर, दुई दिन चाहिँ एक हप्ता कि कसुमा होइन, तर त्यो पुल बनेको थिएन। त्यस्तो खालको पत्रकार मिडियाले पनि त्यस्तो खालको हावा कुराहरू चाहिँ राख्नु मिल्दैन। जब आशिका तामाङको कुरा राख्नुभयो ठिक छ, अनि एउटा महिलाले 35 सेट तिर्नु नसकेर बाटोमा बच्चा जन्माउन हाल्नुभयो त्यो ठिक छ हो, यस्तो यस्तो कुराहरू ल्याउनुपर्छ विपरीत कुरा। अहिले सरकारले कारवाही गर्दैछ अरे भन्ने सुन्दाखेरि त्यो पनि ठिकै हो, किनभनेदेखि कारवाहीमा गर्नु त गर्ने, कसरी गर्ने, क्षतिपूर्ति उसलाई दिनुपर्छ तर

0: है अर्को कुरा त्यो पहिलाको कुरा नसुन्ने बुढाको कुरा नसुन्ने भनेर भन्छन् नि त अहिलेका युवाहरूले होइन त
1: हजुर
0: अनि त्यो पहिला बुढाहरूले पनि त्यो पश्चिमतिर चाहिँ सुत्केरीको लागि बेटा लाग्यो भने गरिब जनतालाई काठमाडौँमा ल्याएर हेलिकप्टर ल्याएर उता त गरेको हो नि त्यो हेलिकप्टर कहाँ थियो त्यति बेला जब महिलाले सडकमा तड्पेर बच्चा पाइराखेको बेलामा हेलिकप्टर कहाँ थियो के गर्दै थियो हेलिकप्टरले त्यो त यस्ता राख्नुपर्छ होला भनेपछि अब म हामी त के भन्छौँ भने राम्रा कामको समर्थन गर्ने हो हामी यो संचार माध्यम बोल्नेले पनि अनि नराम्रो कुराको जोसुकै पार्टी होस् विरोध गर्ने नै हो र पहिलाको मान्छेको कुरा नसुन्ने भन्ने चाहिँ त्यो गलत हो जस्तो लाग्छ किनभने उनीहरूसँगै सुझाव सल्लाह त लिनुपर्छ जनताले गण्डित गरे तपाईँहरूले गर्न पर्ने आवश्यक छैन सत्तामा बस्नेले आवश्यक छैन नि सत्तादार किनभने जनताले उनीहरूलाई सडकमा पुर्याइदिइसके धुलो चटाइसके भनेपछि हामी जनताले उनीहरूलाई धुलो चटाइसक्यो तपाईँहरूले उहाँलाई केही पनि गर्नु पर्दैन राम्रा कुराको समर्थन सोध्ने बुझ्ने काम चाहिँ तपाईँहरूको हो र यो देश फेरि पनि भर्खरमा नजाओस् र जति पनि मैले कुरा भने सत्ता पक्षले पनि अरू माननीयहरूले चाहिँ आफ्नो सत्ता जोगाएर अर्कालाई विरोध गरेको देख्दाखेरि खेद जनाउँछु म आशिका तामाङलाई धन्यवाद भन्छु किनभने उहाँले नभएको कुरो नराम्रो कुरोको राम्रोसँग प्रतिवाद गरेर राख्नुभयो अब उहाँको बाटो सायद काँडा लाग्छ अन्धकार हुन्छ ढोका लाग्छ त्यो हामीलाई थाहा छैन भोलिको दिन हेरौँला हाम्रो विरोध गर्ने भनेर उहाँलाई बाटो छेक्न पनि सक्छन् तर त्यो मूर्खता हुन्छ यदि बाटो छेक्यो भने र उहाँलाई बाटो दिएनन् भने उहाँहरूको मूर्खता हुन्छ र उहाँहरू फेरि अहिलेका नेताहरू जुन पुराना नेता भन्नुहुन्छ उहाँहरूको चाहिँ धुलो चाट्नु चाहिँ बेर छैन भन्दै हजुरसँग बिदा भए नमस्कार
1: हस् हस् धेरै धेरै धन्यवाद यहाँलाई उहाँ हुनुहुन्थ्यो बाबु रामजी आफ्ना कुराहरू साझा गर्दै हुनुहुन्थ्यो उहाँलाई धेरै धेरै धन्यवाद र अहिलेका लागि हामी एउटा गीत प्रस्तुत गरेर विश्रामतर्फ लाग्छौँ त्यस पछाडि फेरि पनि प्रस्तुतिमा जोडिने नै छौँ

0: Radio City 98.8.
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ। रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।

0: कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।